0: Oejala Radio, al jaren uw favoriet. Vermaais, familieberichten, nieuws, advertenties, stories. En natuurlijk de mooiste nummers. Stay tuned on Oejala Radio.
1: करू कौन जतन जल्दी हो मिलन, करू कौन जतन जल्दी हो मिलन, सुनते हो सजन छननन छननन छननन, छननन।